0: छाऊ मारी देवार आगनु सावधान रहुन।
1: मूल करुछु ओडिया सिनेमा गीतर कार्यक्रम पहिला सुनमा सिनेमा तू कहिबुना मुर ए गीत गाइछन् गुडली रथ आउ तपु मिश्र गीत लेखिछन् संजय महाकोड संगीत सजिछन् गुडली रथ।

कार्यक्रम र पहिला सुनो सिनेमा लभ स्टोरी र गीतरा गाइछन् लता मङ्गेशकर र अमित कर लेखिछन् आनन्द बक्सी र सुरेश अजिछन् आन्टी बर्मन।